0: ואז המטוס התלטל חזק מאוד.
1: ברגע הזה אתם צריכים להיכנס לקוקפיט?
0: ברגע הזה רצתי לקוקפיט, ואז הייתה צלילה של המטוס, עפנו כולם.
1: זהו,
0: תשעתתי, ואז זה נכנס...
1: מתחיל לשקוט במטוס.
0: מתחיל, קודם כל משכנו את המפגע החוצה, משכתי אותו החוצה.
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ने यानीव हायून की भूरी भूरी तारीफ की है। हादसे को टालने में एक डेंटिस्ट की भूमिका भी सामने आई है। एक यात्री के मुताबिक चाकू से घायल पायलट की हालत गंभीर थी। विमान में मौजूद एक इजरायली डेंटिस्ट ने उसका इलाज किया और उसकी जान बचाने में मदद की। हाईजैक का अलर्ट मिलने के बाद इजरायली एयरफोर्स ने फाइटर जेट भेजे और देश की सुरक्षा का अलर्ट बढ़ा दिया। प्रधानमंत्री बेंजामिन नेतन्याहू ने सुरक्षा अधिकारियों के साथ बैठक की। इसके बाद फ्लाइट का रास्ता बदलकर सऊदी अरब के ताबूक एयरपोर्ट पर लैंडिंग कराई गई। इजराइल ने कुछ समय के लिए अपना एयर स्पेस भी बंद कर दिया था। आज तक ब्यूरो।
3: इसराइल के विदेश मंत्रालय ने विमान में सवार यात्री यानीव हायून का एक वीडियो साझा किया है, जिसमें वो प्रधानमंत्री नेतन्याहू को रेस्क्यू ऑपरेशन के उन अहम पलों के बारे में बता रहा है जो उस वक्त किए गए थे।
4: לחץ כוח כזה שמשך אותי למטה, ובדלת עמד עוד מישהו עם חולצה לבנה, אני מניח שזה הטייס, כי בפנים היו שני טייסים ובחוץ במקרה ישבו שני טייסים במחלקה, לא יודע מה הם עשו שם, בטייסים שלהם. אני והוא תחפנו את הדלת, הטייס שהיה דקור היה פשוט מאוד סמוך לדלת, אז היה קשה לנו לפתוח אותה, אבל נראה לי, לפי דעתי, מסקנה שלי,
5: שהוא הצליח לפתוח. הוא פותח, הוא צריך להגיע למעלה, לא?
4: לפני שהוא התמוטט.
5: לפני שהוא התמוטט, הוא הצליח.
4: הוא הצליח.
5: בתושייה גדולה.
4: כשנכנסתי, ראיתי את המפגע על המכשירים, בין שני הכיסאות, לא היה טייסים על הכיסאות, אחד היה למטה, אחד על המכשירים, ואיתי נכנס עוד אחד, תפסתי את המפגע, עשיתי לו חניקה ומשכתי אותו קודם כל החוצה.
5: מה הוא עשה על המכשירים האלה?
4: הוא ניסה להרוס את המכשירים כדי לנטרל את המטוס.
5: זה מה שאתה ראית?
4: כן. הוצאנו אותו החוצה, זה היה שניות. המטוס היה עם האף ככה. קראתי לחבר'ה ישראלים איתנו שהיו למטוס, קראתי להם, באו, ניגשו אליי עוד שני חבר'ה, אמרתי להם שריתקנו אותו לעזר, קפצתי בחזרה. לזה משכתי את ההגעים, התחלתי למשוך את ההגעים, ואז
5: אתה משכת את ההגעים?
4: כן.
5: אתה ידעת, אחורה?
4: אחורה. אני רואה תעופה בחקירה, והמטוס התחיל להתאזן עוד קצת, ואז הטייס אמר לי שהוא לוקח את השליטה מפה.
3: तो आज तक ने भी फ्लाई दुबई FZ 1073 के यात्री यानिव हायून से एक्सक्लूसिव बातचीत की है। यानिव हायून ने कॉकपिट में घुसकर हमलावर को रोकने में मदद की। आज तक से खास बातचीत में यानिव ने बताई उस खौफनाक घटना की पूरी कहानी।
4: תגידי לו שנכנסתי, הגעתי, כשהגעתי לתא הטייס, הדלת לא הייתה נעולה. ואני ועוד חבר צוות פתחנו, דחפנו את הדלת. תגידי לו.
6: אוקיי.
4: הטייס היה על הרצפה, שותה דם, והטייס שכב פצוע ליד הדלת, והיה עוד טייס שפשוט מאוד רחן על המכשירים, כאילו, ותפסתי אותו. בחניקה, ומשכתי אותו אחורה.
6: אוקיי.
4: הוצאנו אותו מה... הוא ניסה, הוא התנגד, הוא ניסה לעשות משהו, אבל אני משכתי אותו. הוא היה על המכשירים, ומהר משכתי אותו אחורה. הוא נאבק, הוא רצה להישאר בתוך הקוקפיט, הוא ניסה להיאבק, להישאר בתוך הקוקפיט, והצלחנו למשוך אותו החוצה, מחוץ לקוקפיט.
3: आज तक ने भी फ्लाई दुबई FZ 1073 के यात्री से बातचीत की जो हमने आपको दिखाया। इसके अलावा आपको बता दें कि स्मिथ मछार के माता पिता चेंबूर के स्वास्तिक हाइट्स में रहते हैं। स्मिथ भी उन्हीं के साथ रहते थे और कुछ साल पहले ही दुबई में शिफ्ट हुए थे। उनके पड़ोसी डॉक्टर जिनित शाह से आज तक ने बातचीत की है।
7: स्मिथ मंचर ने एक साहसपूर्ण कार्य किया है, खुद घायल हुए लेकिन प्लेन को सेफली लैंडिंग कराया। हमारे साथ हैं उनके पड़ोसी डॉक्टर शाहजी। सर, क्या उनके परिवार से आपकी बात हुई इस घटना के बाद, इस इंसिडेंट के बाद? उनके माता पिता से बात हुई और वो इस वक्त कहाँ पे हैं?

0: जुटे हुए थे। विमान के पायलट स्मिथ मछार को ऑक्सीजन मास्क लगाना पड़ा था। इस बहादुर पायलट की जिंदगी की चिंता में यात्री और मददगार लगातार उनसे बातें कर रहे थे, उन्हें दिलासा दे रहे थे।
1: My head is
2: no. Your
3: adjust the head with the pillow.
1: My head is paining. It is hurting. It is hurting.
2: Oh,
3: Rama.
2: Yes, the telephone
3: shell. Give me the pillow. Give me the pillow. Yeah.
1: No sleep. My head is hurting. Yeah, painkiller. My hand.
3: Yeah.
1: No, your hand. It's Rama. Good.
3: Rama. Can I have the Panadol? Yeah. Paracetamol.
0: हिंदुस्तान के इस हीरो ने जो किया है वो एक मिसाल है। स्मिथ मछार ने जो किया है वो सच्चे मायने में एक नायक है। इजराइल के प्रधानमंत्री बेंजामिन नेतन्याहू उनकी तारीफ करते नहीं थक रहे। नेतन्याहू कह रहे हैं कि भारतीय पायलट और जहाज में मौजूद अन्य लोगों ने दूसरे 9/11 को रोका है। वो बता रहे हैं कि कैसे कुल्हाड़ी से हमले के बाद भी भारतीय पायलट स्मिथ मछार ने उनका मुकाबला किया। वो घायल रहे, जान की बाजी लगा दी, फिर भी हार नहीं माने और नतीजा सबके सामने है। 9/11 जैसी घटना टल चुकी है। नेतन्याहू ने पोस्ट कर कहा है कि असाधारण बहादुरी दिखाने वाले भारतीय पायलट कैप्टन स्मिथ मछार को मेरा सलाम है। उन्होंने कुल्हाड़ी से हमला किए जाने और गंभीर रूप से घायल होने के बाद भी मुकाबला किया, हमलावर का विरोध किया, कॉकपिट का दरवाजा खोला, यात्रियों और क्रू मेंबर्स को हमलावर पर काबू पाने में सक्षम बनाया। हवा में एक बड़ी त्रासदी टल गई।
4: Plane is nose diving. The passengers, including 30 children, are already saying their prayers. They know they're gone from this world. And this young man just acts with incredible heroism and saves the day along with the Indian pilot who was there and the others who came to help.
0: नेतन्याहू के शब्दों में खतरा किसी बड़ी त्रासदी से कम नहीं था। 30,000 फीट की ऊंचाई पर विमान में हमला होता है, फिर भी जख्मी पायलट स्मिथ मछार ने अपनी जिंदगी की परवाह किए बगैर विमान में सवार 174 इजरायली यात्रियों की जान बचा ली। ये सभी यात्री सुरक्षित अपने वतन लौट चुके हैं।
4: Now you have the possibility of having another 9/11 and an Israeli passenger, a civilian. I met this guy. He's an incredible hero. Look at what he did under impossible circumstances. I spoke earlier today with President Trump, who really was appreciative of this.
0: कुल्हाड़ी से हमले में जख्मी स्मिथ मछार का अभी सऊदी अरब के ताबुक शहर में इलाज चल रहा है और पूरी दुनिया उनके जल्द स्वस्थ होने की कामना कर रही है। आज तक ब्यूरो।
5: आज तक ने फ्लाई दुबई की फ्लाइट में सवार यात्री यानिव हायून से एक्सक्लूसिव बातचीत की है। यानिव हायून ने कॉकपिट में घुसकर हमलावर को रोकने में मदद की थी। आज तक से खास बातचीत में यानिव ने बताया उस खौफनाक घटना का पूरा सच।
6: תגידי לו שנכנסתי, הגעתי, כשהגעתי לתא הטייס, הדלת לא הייתה נעולה. ואני ועוד חבר צוות פתחנו, דחפנו את הדלת. תגידי לו.
7: אוקיי.
6: הטייס היה על הרצפה, שותה דם, והטייס שכב פצוע ליד הדלת, והיה עוד טייס שפשוט מאוד רחן על המכשירים, כאילו, ותפסתי אותו. בחניקה, ומשכתי אותו אחורה. להוציא אותו, והוצאנו אותו מה... הוא ניסה לעשות משהו, אבל אני משכתי אותו. הוא היה על המכשירים, ומהר משכתי אותו אחורה. הוא נאבק, הוא רצה להישאר בתוך הקוקפיט, הוא ניסה להיאבק, להישאר בתוך הקוקפיט, והצלחנו למשוך אותו החוצה, מחוץ לקוקפיט. אחרי שהוצאנו אותו החוצה, קראתי לעוד ישראלים, עוד ישראלים הצטרפו. עוד שתי ישראלים הצטרפו לריתוק שלו. ואני, תגידי לו, ואני, בזמן הזה אני חזרתי להגעים ומשכתי, המטוס היה מוטה כלפי מטה, ומשכתי את ההגעים אחורה, ואז אחד הטייסים אמר לי שהוא

0: और कॉकपिट के प्लेन ऑपरेटर इंस्ट्रूमेंट से दूर किया, क्योंकि ये ओमानी पायलट उनको भी
1: אני והוא תחפנו את הדלת, הטייס שהיה דקור היה פשוט מאוד סמוך לדלת, אז היה קשה לנו לפתוח אותה, אבל נראה לי, לפי דעתי, מסקנה שלי,
2: אתה חושב שהוא פתח? הוא פותח, הוא צריך להגיע למעלה, לא? מה הוא עשה על המכשירים האלה? מה הוא עשה?
1: הוא ניסה להרוס את המכשירים כדי
0: יאטרי יאנין נה קו פיילט קו קאבו מה קיה, אור קוקפיט קה פלן אופרטר אינסטרומנט סה דור קיה. क्योंकि ये ओमानी पायलट उनको भी नुकसान पहुंचा रहा था और विमान लगातार नीचे की ओर जा रहा था। यानी ने विमान का लीवर ऊपर खींचा जिससे प्लेन स्थिर हो गया। उसे विमान उड़ाना नहीं आता था।
1: קראתי לחבר'ה ישראלים איתנו שהיו למטוס, קראתי להם, באו, ניגשו אליי עוד שני חבר'ה. אמרתי להם שריתקנו אותו לעזר, קפצתי בחזרה לזה, משכתי את ההגעים, התחלתי למשוך את ההגעים, ואז הייתי להתאזן עוד קצת, ואז הטייס אמר לי שהוא לוקח את השליטה מפה.
0: יאנין נה בתאיה כי उसने ये सब एयर क्रैश इन्वेस्टिगेशन नाम के एक टीवी शो में देखा था। इसके बाद विमान के यात्री कैप्टन स्मिथ को संभालते हैं। घायल कप्तान की हालत गंभीर थी। विमान में मौजूद एक इजरायली डेंटिस्ट ने उन्हें प्राथमिक इलाज दिया जिससे उनकी जान बचाने में मदद मिली। अब समझ में आ चुका था कि प्लेन को हाईजैक कर ओमानी को पायलट ने क्रैश करने की कोशिश की थी।
1: תקפו אותנו ואנחנו שומרים פה על הטייס.
3: תקפו אותנו עכשיו במטוס הזה, ניסו לרצוח את הטייס, השתלטנו על הצוות.
4: למה?
5: זה הטייס
0: क्योंकि हाईजैक का कोड कैप्टन स्मिथ भेज चुके थे। ऐसे में हाईजैक अलर्ट मिलने के बाद इजरायली एयरफोर्स ने लड़ाकू विमान रवाना किए। फिर प्लेन रूट बदलकर क्रू मेंबर्स की मदद से सऊदी अरब के तबूक एयरपोर्ट पर उतारा गया। ये अपने आप में पहली ऐसी घटना है कि कॉकपिट के अंदर पायलट पर उसके ही को पायलट ने हमला करके प्लेन हाईजैक करने की कोशिश की, लेकिन भारतीय पायलट कैप्टन स्मिथ ने वो कर दिखाया जो आज से पहले न किसी ने सुना था न ही देखा। जी हाँ, उन्होंने लहूलुहान होते हुए भी कॉकपिट का दरवाजा खोल दिया।
2: Now you had the possibility of having another 9/11 and an Israeli passenger, a civilian. I met this guy. He's an incredible hero. Look at what he did under impossible circumstances. I spoke earlier today with President Trump, who really was appreciative of this young man. Just acts with incredible heroism and saves the day along with the Indian pilot who was there and the others who came to help.
0: स्मिथ इसलिए वॉरियर है, अगर वो कॉकपिट का दरवाजा अंदर से नहीं खोलते तो प्लेन क्रैश हो सकता था, और इसीलिए पूरी दुनिया कैप्टन स्मिथ की जाबाजी को सैल्यूट कर रही है।
6: I want to take this opportunity and thank the Indian pilot. What a hero. Without him, it could end up in a whole different way. He fought this terrorist and he fought until the last minute. And according to the Israelis, before he collapsed, he opened the door of the cockpit. Now he is in critical condition. Just imagine what would happen if he would not open the door. I don't even want to think about it. So on behalf of the Jewish people and on behalf of the state of Israel, I want to say Thank you, India.
0: PM मोदी ने कैप्टन स्मिथ की बहादुरी की प्रशंसा की और कहा कि पूरे देश को उनके शौर्य पर गर्व है।
7: हर देशवासी के लिए स्मिथ का ये पराक्रम हमें गौरव से भर देता है। आज मेरी उनके पिता भूपेंद्र भाई, उनकी माता गीता बहन और पत्नी बहन सोनल से भी बातचीत हुई। आज पूरी दुनिया उन पर गर्व कर रही है। मैं देशवासियों से प्रार्थना करता हूं कि हम सब